किसानका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त

सहारा टेबिया

Thank you.

इसको पहाड़ों में अधिवेशन को प्रसंग इतिहास नहीं है। जम्मू केन्द्रीय कार्य समिति बनाएको कांग्रेसको पदाधिकारीका आकांक्षीमा पुरानीहरूको बाहुलता दोहोरिएको छ। नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण गरिएको

0: चार्ज के सौ को बीच में चाहिँ किसान दर्ता भएरहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
1: उर्जाको दक्षता कार्यान्वयन हुने सात व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: infantile, e che può partire in Italia, non come un posto.
1: Posso scoprire, ma anche, non so, è un pesche, o che ti lo dai per sentire con un maro spagliano spaventare, non tanto la ti posso zicchezzo, o posso scoprire che l'amico sta da mamma, come può provare con la persona.
0: Grazie, caro, posso essere una bimba, sono per essere un mio cantito da presi sono un tecnico, da una opera sia io in guarda, da un intero la vita di Sanchez. Sama Chikubandar Gandhi Yuhu Samadayak Sujana Network CIN. Kepulauan ini Samadayak Radio CIN Kepulauan Kanta Kamuara CIN Radio Kali Bata Bata Pani CIN Bu Saja Kamar Sunda Gurunca Amal Zeta Kamaru Bata Prakasi Pata Patrika Kata Kamar Aju Kuna Ya Patrika Kupayu Bishwana Bote Kusi Bidhu Ostai Awas Nirvana Kujimana NGO Lai Divay Nasrishu Kuna Kamar Prakasi Cha Islam Bilan Bishu Kuna Bala Nirvana Kuna Kuna Ostai Awas Nirvana Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna Kuna सरकारले पनि दिने शीर्षकको खबर छ भनेपछि बारीमा घर बारहरूको बारीका पीडितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपर्यय मूल्यकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बारी प्रभावितका स्थायी आवास निर्माणका लागि एनजिओ आइएनजिओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। सूचना अनुसार सम्भवतः आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गर्ने समय पठाइएको छ। त्यस्तै यहाँले दक्षिण भोलिको आलोचनालाई प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्र पृष्ठमा विदेशमा रहेका श्रमिक

0: सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका नायक अनिललाई सिफारिसको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई समितिले उजुरी प्रशासनसँग पनि छलफल गरेको छ र नायक दैनिकको पहिलो पृष्ठमा विराट दरबारका विस्थापितहरूले उद्योग शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्र सिंह राइस एन्ड आयल मिल विराटनगर स्थित ठुलो मिल सुखबाट बुढी गङ्गा गाउँपालिका स्थित हातेमुडामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा उसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल संसारमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिल सँगै गोहन सुपर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठुला उद्योग स्थापना भएका थिए।
1: अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इराक समर्थित दलहरूले गोलीबारी 270 भन्दा बढी मृत्यु भएको छ। यमनी सरकारले गत महिनामा हुतीको गोली कब्जा गरेका क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन प्रयास सुरु गरेपछि त्यसमा लडाई तीव्र बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी भागमा

सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने

0: नेपाली त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। तर बालबालिकालाई चाहिँ विपत्ति निर्माणको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्नु पाउने अधिकार त्यसै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनु पनि हामी सबैको दायित्व पनि हो। र त्यही बिचमा चाहिँ बालबालिका भनिदिएर त बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर किशोरी उमेरमा आएका भन्दा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइडेन्टिफिसियन्सीले गर्दा प्रश्न आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा पारदर्शिता युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्कफुड भन्दा केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि ल्याएको छ। र क्राइसिसको बेलामा चाहिँ क्राइसिस अहिले पनि एज जेन्डर र आइडेन्टिटी अनि एज व्यक्तिको कुरा नभए भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एज र सेफ्टीमा चाहिँ इक्वल एजेस र डिग्निटीको कुरालाई जोड्नुपर्छ। र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजम हुनुपर्छ।
1: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुनजी अनि राजु सरले भन्नुभएको कुरा फिल्ममा लेखिएको कुराको बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पानीको अवस्था एकदमै दयनीय नै भयो कृषि निकायको र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले काम गरेको योजना गरेको जस्तो गर्ने कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रश्न देखिन्छ। अलिकति

अनि हजुरले भनेपछि मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको छ भनेर महसुस भइरहेको थियो. अनि म चाहिँ एउटा सामाजिक नौकरा वर्षको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई के चिज भइदिएको थियो जस्तो लागेको भनेको, बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसीमा पानी दिने, त्यो चिज चाहिँ मलाई यति धेरै भयो कि म एकदम आफ्नो भाव पनि भएँ. अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर जीवनभरि चाहिँ हामीले हाम्रो संस्कारलाई, हाम्रा चिजहरूलाई, हाम्रो दैनिकीलाई एउटा वृत्तवृत्तहरूको त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै तोडाइराख्ने, नबोल्ने, खान मन नलाग्ने कुराहरू छ. उहाँले आफ्नो स्कुलका पिकेटाहरू सम्झिराख्नु भएको छ. त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू, खानेकुराहरू र अब यो मनोसामाजिक परामर्शकै सँगसँगै चाहिएको छ. यसलाई चाहिँ मिडियाले धेरै ठुलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है. पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडियामा पनि हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस नै गर्यौँ. र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजना आस्था छ जसको तीन पुस्ता नै छैन, तामै छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हेर्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्यो कि पर्खिने हो कि आशा भन्ने चिज कस्तो हुने. अनि अब धेरै अनि पशुपति नाट्या उहाँहरूले त्यो अब कुसकुसमा बनाएर पनि गर्नु पर्यो. अब त 15 दिन भइसक्यो, 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ. अब यो हिजो अघि सबै गरिदिनु थियो, हिजो भूकम्पमा पनि हामी यो कुराको हो, कोरोनाको सङ्कटमा पनि हामी यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीले भएको हो. र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले पहिलाजनासँग कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहालौँ भन्दा नै नसकिने रहेछ. यो त विपद हो होइन, जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भनेर नहुनुपर्ने, भागलाई जहाँबाट छुटाएर भयो भने योबाट भयो भने विभिन्न द्वारबाट हामी भाग्नुपर्ने. र यो एक द्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्काल कसले जसलाई भए पनि एकजनाको भए पनि जान जगाउन सकिन्छ कि, एकजनालाई भए पनि कसले खान सकिन्छ कि भन्ने, एकजना भए चाहिँ लिएर दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा. अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहुसरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो भने चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो. र यो कुराहरू चाहिँ मैले धेरै मिडियाबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन. अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो, मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो, अब दीर्घकालीन रूपमा सोच्नु पर्ने धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था

गर्नु भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी दिने गर्न सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ, एकदमै सेवा दिने अवसर छ। मैले त मलाई मेरो आफ्नो नियमित कामभन्दा पनि मलाई कहिले बोल्न सामाजिक परामर्शको रूपमा अथवा हरेक एक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र मेरो नेपाल हामी त्यसलाई सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा एउटा परोक्ष रूपमा प्रभावित हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या समस्या अब पोस्ट ट्रमा चाहिँ अगाडि हिँड्दैछ अब अब त्यसपछि बिरामी हुने पोषण हुने हो अब अहिले त सुरुमा त खाने त पचाउने त सक्छौँ नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होलिस्टिक सेन्टरमा स्वास्थ्यका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूले धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् त्यो देख्दाखेरि हामीले एकदमै त्यो प्याकेज राहतको प्याकेज चाहिँ सँगसँगै त्यसमा राख्नुपर्छ क्या।

0: पुष्पा बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा रेडियो पूर्वाबाट बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर रेडियो हातेमालो जानकी गाउँपालिकाबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य शीर्षकबाट। बाँसरी तीन उत्तर बखालीमा कचीहरूको भित्ता भत्किँदा एक महिला गम्भीर घाइते। लक्षेकी सामाजिक उद्यमी महिला सहकारीको 14 वार्षिक साधारण सभा सम्पन्न। स्वास्थ्य समीक्षा पछि 13 बुधे देउखुरी घोषणा पत्र जारी र इन्टरनेट मतदानको दिशामा अघि बढ्ने निर्वाचन आयोगको प्रतिबद्धता। बर्दियाको पाँचखरी नगरपालिका तीन उत्तर बखाईमा पक्षीहरूको भित्ता भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन्। मंगलबार राति करिब 2 बजे राधेश्याम थारूको टिमले छाएको काँचो भित्ता मात्रले बनाएको घरको भित्ता भत्किएको हो। बिस्तारामा सुतिरहेकी राधेश्यामकी 37 वर्षीय श्रीमती शारदा कुमारी थारू भित्ताले पुरिएर गम्भीर घाइते भएका छन्। पर्खाले पुरै शरीर च्यापिटा शरीरको कम्मर खुट्टा ढाड लगायतको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते शारदालाई तत्काल उद्धार गरी नेपालगञ्ज स्थित होस्टेल अस्पतालमा पुर्याइएको छ। हाल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मन्तीपुर बाँसखरीका प्रमुख प्रहरी निरीक्षक परशुराम चौधरीले जानकारी दिनुभयो। लक्षद्वीप सामाजिक उद्यमी महिला सहकारी संस्थाले 4,21,12,756 रूपियाँ कुल कारोबार गर्दै आफ्नो 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। बाँसखरी नगरपालिकाका 4 वटा वडालाई कार्यक्षेत्र बनाएर उद्यम लघु उद्यम विकासमा सहजीकरण गर्दै आएको सहकारीले 14 वार्षिक साधारण सभा सम्पन्न गरेको हो। सभामा बाँसखरी नगरपालिकाका नगर प्रमुख खडगबहादुर खड्का वडा अध्यक्ष वडा नम्बर 5 का अध्यक्ष दौवा थारू थारू महिला उत्थान केन्द्र गुलरिया बर्दियाकी कार्यकारी निर्देशक प्रिजमा थारू नगर स्तरीय सहकारी सञ्जालका अध्यक्ष देवीसारा जैसी तितो मूल्याङ्कन समितिका संयोजक टीकाराम ठपाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख खडगबहादुर खड्काले पृथक उद्देश्य र उनले मान्यताका आधारमा सञ्चालन हुँदै आएको लक्षद्वीप सामाजिक उद्यमी महिला सहकारी संस्थाले स्थानीय स्तरमा उद्यमी सहकारीको पहिचान बनाउन सफल भएको बताउनुभयो। उहाँले स्थानीय कृषि उपज उत्पादन उद्यमशीलता र रोजगारी प्रवर्धनमा सहकारीले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो। सहकारीले सदस्यहरूलाई व्यवसाय तथा उद्यम प्रवर्धनमा जोड्दै उनीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा समेत सहजीकरण गर्दै आएको छ। किसानहरूले उत्पादन गरेका धान गहुँ मकै तथा खसी बोका सबै रासायनिक मर्को समेत सहकारी मार्फत कारोबार हुँदै आएको सहकारी की प्रबन्धक शान्ता देवी शान्ता सुवेदीले जानकारी दिनुभयो। संस्थामा 2083 असारमा शान्तसम्म 5,98,300 रूपियाँ सेयर पुगिरहेको छ। सहकारीले 2,56,398 रूपियाँ दिन लगानी गरेको छ। त्यसै गरी 1,42,29,928 रूपियाँ आमदानी गरेको सहकारीको खर्च 1,25,39,290 रूपियाँ रहेको छ। सहकारीले आर्थिक वर्षमा 16,90,637 रूपियाँ नाफा गरेको प्रतिवेदन लेखा संयोजक विमला थारूले प्रस्तुत गर्नुभएको हो। गत वर्ष सहकारीले 346 वटा खसी खरिद तथा बिक्री गरी करिब 77 लाख रूपियाँ बराबरको कारोबार गरेको थियो। यसै गरी किसानहरूले उत्पादन गरेको 19,85,577 रूपियाँ बराबरको गहुँ सहकारीले खरिद गरेको थियो। हाल सहकारी संस्थामा 705 जना शेर सदस्य रहेका छन्। साधारण सभाको अवसरमा सहकारीका विभिन्न विधामा उत्कृष्ट हुने शेर सदस्यहरूलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको छ। ज्येष्ठ नागरिकतर्फ गुणिया थारू उत्कृष्ट बाल बचत तर्फ संघिया थापा मगर उत्कृष्ट ऋणी सदस्य तर्फ लीला थापा व्यवसायिक तरकारी खेती तर्फ बसन्ती थारू र नियमित बचत तर्फ उत्कृष्ट बचतकर्ताहरूमा लीला पुल मगरलाई नगद पुरस्कार सहित सम्मान गरेको छ। त्यसै गरी कमला पर्याप्त चन्द्र प्रधान दमाई लाल कुमारी कुन देवी कुमार र लक्ष्मी कुमारी थारूलाई बाख्रा उपहार प्रदान गरेको छ। सहकारीले आफ्नो शेयर सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरेको छ। सहकारी अध्यक्ष सरला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहकारी व्यवस्थापक कुमारी चौधरीले गर्नुभएको थियो। विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी र समन्वयमूलक र सक्रिय बनाउने उद्देश्यले बर्दिया जिल्ला आपतकालीन सञ्चालन केन्द्र र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र विश्व मूल्य बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियामा भएको बैठकमा निमित्त प्रमुख जिल्लाधिकारी अशोक कुमार भण्डारीको संयोजकत्वमा स्थानीय तहका विपद सम्पर्क व्यक्ति तथा विपद व्यवस्थापनका क्षेत्रमा कार्यरत विषयगत सरकारी कार्यालयका विपद सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो। बैठकमा विपदका समयमा सूचना संकलन तथा आदान प्रदान सम्बन्धी निकाय बीच प्रभावकारी समन्वय ठोस तथा उद्धार कार्यलाई सुस्त बनाउने तथा विपद पूर्व तयारी र प्रतिकारीलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो। वार्ड नम्बर दुईले चार आर्थिक वर्ष 2083-84 विकास तथा सेवा प्रभावलाई प्राथमिकता राखेर योजना तथा कार्यक्रमहरू अघि सारेको छ। कस्ता कस्ता योजनालाई प्राथमिकतामा राखिन्छ त वार्ड नम्बर दुईका अध्यक्ष अर्जुन कुमार खड्का
1: तथा मर्मत केन्द्रलाई प्रभावकारी बनाइनेछ। लुम्बिनी
0: físicos, paradísicos, fotogràfics, aquí, si ho acu, l'exemple de tant li hem d'empistar la lliça, però li dic que jo per tant l'he dit el sostre, m'ha dit que el pagat l'invit aquí, sostre, obligui per anar-hi i et ha posat per la gruia com se n'ha mai que li ha posat. Sono chip, ma che tu abbia mai parlato di una vera e propria pincana, di una sua stessa e propria, che ha cambiato il corriere, non tra lei, per i salma sorpresa nel paracolo, a sua stessa campagna di cervelli, di stani e di ributici a parlare del corriere. Allora, la stessa cosa. Mi faccio un'altra idea, ha capito internet di tutti i matematici. Mantan pernah ditarik borne tengah ditarik macam air darah air bikin internet mantan pergi di terkasih jangan sangat pergi di kuperik semua ditarik mulai semua terbalik mungkin dibatang air teman dan kaki awas ya pergi di cyber surat cias pasti ada cemetara nikah yang lebih ku semua naik mantan internet mantan terpencari pasti kita tahu nama baik kubu so ditarik teman dibatang air terbalik terbalik Subalik permani, kerana kita lagi di kita pencar, maka tak permani kerana tak akan pernah berwarna bitas, maka bila sekarang ini kaya sangat hukum, tapi bisa sakitkan, dia akan

गर्ने दुर्घटना भाँचिएको दाँत तथा उसको हड्डीको उपचार आर्थिक पुलिसमा भर्ती हुनेको कस्मेटिक उपचार सेवा

bagus. Bilis ang libre po, hindi mali pa tayo. At

Adios.

0: समागम कार्यक्रममा स्वागत छ। म बिन्दु चौधरी। यो कार्यक्रम प्रत्येक साताको बुधबार र शनिबार बिहान 6:30 बजे प्रसारण हुने गर्दछ। यो कार्यक्रममा हामी विभिन्न सरकारवाला निकायका व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौँ र आज हामी कुराकानी गर्ने क्रममा राष्ट्रिय दलित नेटवर्क नेपालका सल्लाहकार नन्द विश्वकर्माजी हुनुहुन्छ। उहाँसँग हामी यो संस्था स्थापना गर्नुको खास मुख्य कारण उद्देश्य र अहिले चाहिँ कसरी समुदायमा काम गरिराख्नु भएको छ भन्ने विषयमा विशेष रूपमा छलफल गर्नका लागि आज हामी सल्लाहकारसँग कुराकानी गर्न बोलिरहेका छौँ र उहाँ चाहिँ एउटा स्टुडियोमा आइसक्नु भएको छ। म उहाँलाई ढिला नगरी स्वागत गर्न चाहे हजुर महिला विश्वकर्मा स्वागत छ। हजुर, मैले अघि नै सुरु भइसकेँ राष्ट्रिय दलित नेटवर्क यो चाहिँ स्थापना गर्नुको खास यहाँको लक्ष्य उद्देश्य चाहिँ के रह्यो, कसरी चाहिँ स्थापना गर्न सक्नुहुन्छ?
1: विशेष गरी अभिनजी हामीदेखि यो देशबाट आएको बदलाव जो कमैया प्रथा थियो होइन, त्यो कमैया प्रथाले विशेष गरिकन खास मान्छेहरू जो चाहिँ

0: शिक्षाको टाढा सम्बन्धी कामहरू गर्ने काम पनि हो गरिसकेपछि अनि यसमा चाहिँ राष्ट्रिय तिनवटा विषयलाई विशेष फोकस गरेको एउटा अधिकारको कुरा गर्नुभयो। अर्को चाहिँ हो हामीले भूमि अधिकार भनेर उनीलाई उनीहरूलाई विशेष गर्नुपर्ने परेको होइन। हामीले अर्को तपाईँको कमजोरी प्रथाको विषयमा हलिया प्रथाको विषयमा होइन इङ्ग्लिस क्लबमा
1: राष्ट्रिय दलित नेटवर्क भनेर चाहिँ स्थापना संस्था अहिले चाहिँ सञ्चालन गरिरहेको छ। सुरुवातमा यहाँहरूले जुन विभिन्न आन्दोलन थिए त्यतिखेर त्यो खालको कष्ट दुःख यहाँहरूको कमजोरी होइन अनि यो संस्था चाहिँ राष्ट्रिय दलित नेटवर्क भनेर चाहिँ स्थापना गर्न चाहिँ अलि
0: त्यसो भएको हुनाले विशेष गरी पानी इलाका

0: सबै बाँकी छ भन्ने मलाई लाग्छ। त्यसमा कतिपय नित्य कुराहरू कम मान्छे कम बुझ्ने मान्छेहरूका कारणले बिग्रेको हो। सामाजिक सोचमा भन्नु हो कानुन बनाउनु पर्छ, अब कानुन बन्नुपर्छ, कानुन कार्यान्वयन गर्नुपर्छ, कानुन कार्यान्वयन भएन, कानुन कार्यान्वयन भएन, कानुन कार्यान्वयन गर्नतर्फ अब सदन पनि गम्भीर हुन पर्यो, राज्य गम्भीर हुन पर्यो, सबै गम्भीर हुन पर्यो।
1: र यो अब सामाजिक सोचका कुरा गरिरहँदा पनि मलाई पनि लाग्छ कता गरी छुइन्छ होइन, जस्तो कि अब दलित समुदाय हो र मलाई बाहुन माथिल्लो जातसँग मिले गर्यो तर त्यो रोजगार छैन होइन, मतलब तल विपन्न छ भनेपछि उसलाई चाहिँ अब विभिन्न खालको जुन समस्या आउन सक्छ नि त, तर दलित समुदायको छ उसले चाहिँ अब सम्पन्न छ, उसले चाहिँ पढे लेखेको छ, जागिर खान्छ भने त्यो त्यसमा फेरि के हुँदैन सब सुन्छ छ।
0: तर जतिसुकै सम्पन्नशाली भए पनि जुन विषय हामीसँग दलितको ट्याग लागेको छ त्यो दलितको ट्यागको समस्या भने यो हो त दलित यसो जगत छ, यसको सम्पत्ति छ, यो पढे लेखेको छ, सबै कुरा छ, त्यो रोजगार पनि छ, तर यो को हो त भन्दाखेरि दलित हो हामीलाई चिन्ने जुन कुरा हो त्यो चिन्न सकेन त भन्दाखेरि दलित चिनाएपछि दृष्टिकोण के हो भने यो दृष्टिकोण हो है, जति नै कुरा चिना छ स्वतन्त्र विश्वकर्मा विश्वकर्मा समाज सेवा गर्ने मान्छे हो, अन्त विश्वकर्मा समाजले पठाउने मान्छे हो, तर मलाई ट्याग के छ भन्दाखेरि यहाँ तपाईँले मान्नुहुन्छ अर्का ठाउँ मान्नुहुन्छ अर्का ठाउँ मान्नुहुन्छ त भित्र गएर एक्लै खोज्दाखेरि अरू मान्छेहरूसँग कुरा खाने मान्छे
1: योजना आज्ञाहरू चाहिँ के छ

Thank you.

0: त्यो दीर्घकालीन सोच के भने चाहिँ के छ, त्यसपछि विभिन्न संस्था परियोजना तारिक दिने, त्यसपछि त्यसपछि
1: विभिन्न तारिक दिइसकेपछि हामीले गर्ने के हो भने स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारसँग जोडिदियो, सचेत गराइदिन्छौँ कि तपाईँ कुन ठाउँमा तपाईँको गाउँमा यति मान्छे यो सिप भएका मान्छे छन्, यी मान्छेहरूको लागि अब कसरी कारवाही गराउने भनेर, त्यो त राज्यले गर्ने कुरा हाम्रो कुरा त होइन, राज्यले गर्ने कुरामा जस्तो उत्तर दर्ता गर्दाखेरि पनि केही स्थानीय तहमा दर्ता गर्ने या तपाईँको प्रदेशमा दर्ता गर्ने या सङ्घमा दर्ता गर्ने काम दर्ता गर्ने त्यसको भोलम पत्र हुने होइन, त्यसमा कुन कतै अवस्थाको मेलबाहरू चाहिने यो कुरा चाहिँ सरकारले लिनुपर्ने भाव हुनाले हामीले स्थानीय सरकारसँगै समन्वय गरेर जाने हो र सरकारभन्दा माथि होइन, र सरकारलाई समन्वय गरेर जाँदा ती मान्छेहरूले आफ्नो साधन जानाको छाप काट्न सक्ने, आफ्नो सिलाइ बजारमा बेच्न सक्ने हुनुपर्छ भनेर त्यसतर्फ सरकार गम्भीर होस् भन्छु। तपाईँको पहाडी जिल्ला सुकेपछिको पहाडी जिल्ला थियो होइन, अहिले हामीले विशेष गरी बर्दियालाई रोजेको छौँ, बर्दियाको रोज्दाखेरि त्यसलाई कतिको हुन्छ, बर्दिया विशेष गरी पाँच नम्बर पालिकाले धेरै सहयोग गरेको छ, अहिलेसम्म पाँच नम्बर आठले ठुलो सहयोग गरेको छ, राजेशजीको नेतालाई चाहिँ घरै राम्रो छ भनेर लाग्नुभएको छ, र हामीले यो राम्रो अलिकता दुरादी झर्को दिएकी नमुनाको रूपमा काम गर्नुहुन्छ, जस्तो उदाहरणको लागि बाँसका सामग्रीहरू बोको बुझ्ने पहिलेदेखिको प्रचारहरू हुन्छ, थारूसँग बाहिर के गर्छ ढकिया हुन्छ, थारूसँग बाहिर के गर्छ छतरी हुन्छ, थारूसँग बाहिर के गर्छ तेलङ्गा हुन्छ, र त्यो तेलङ्गा गुडेको तेलङ्गालाई अहिले पनि आधुनिक आधुनिकीकरण व्यवसायीकरण भएको छ छैन, हिजो हिजो भाव भएको सिप चाहिँ बुझ्ने काम गर्नु तर प्रमाण पत्र शैलीको अलिकति पाएको ऊ चाहिँ है यो यसको पनि के हो भन्ने त छैन, हो त्यो पनि त्यसो भए अहिले हामीले जाने सुनेको छ भने सबै पछि परेका सीमान्त धेरै घरपर्छ धेरै होइन गरिब विपन्नहरूलाई जोडेर लाने त्यहाँनिर गरिब छ पाँच 75% भएको होइन, अब 75% गरिब गएपछि 25% जनजाति आदिवासी मुस्लिम मित्र जनजाति आदिवासी मित्र परिसकेपछि उहाँहरूको सिमलाई गरिब व्यवसाय कल्याण गरेर बजारी कल्याण गर्दाखेरि जोडेर लाने भन्ने हाम्रो लक्ष्य छ।
0: हजुर, हामी कार्यक्रमको अन्त्यतिर पनि

0: अब युद्धको कार्यक्रमले जाँदाखेरि अहिले आत्मनिर्भर बनाउनका लागि शिक्षणताको विकास गर्नसम्म उहाँले जोडिएका छन् र राज्यले यसमा बजेट विनियोजन गर्नुपर्छ। दलित समुदायका लागि पनि राज्य गम्भीर भएर स्थानीय सरकारले पनि बजेट विनियोजन गर्ने कुराहरू धेरै गरेको छ। अब यो पालिकामा पनि भएको मैले सुन्न पाएको छु। त्यो समुदायका लागि शिक्षणताको विकास गर्ने उद्यमशीलतामा जोड्ने उद्योग दर्ता गराइदिने यस्ता काममा चाहिँ बिस्तारै सरकार लाग्नुपर्छ र आफै पनि त्यो समुदायका मान्छेहरू पनि रोजगारीको बारे लागि सोच्ने र चासो दिने कुराहरूमा लाग्न जरुरी छ र समन्वय गरेर विशेष गरी म धन्यवाद दिन चाहन्छु यो मिडियालाई। यो हिजो पुरानो मैले यहाँको ट्यालेन्टले कार्यकारी कार्यकारी सर एका सर है उहाँ चाहिँ पुरानो साथी हो। हामी पनि त एउटा अभियानदेखि धेरै अभियानसँग उहाँलाई उहाँले हामीलाई जोड्ने प्रयास गर्नुभयो। प्रयास गर्दै गर्दै गर्दै गर्दै उहाँ पनि यहाँ हुनुहुन्छ। त्यसो भएको उनले यो एउटा मिडिया भनेको विशेष गरिकन यति एउटा सङ्गठनको रूपमा मात्रै नभइकन पछि परेका सीमान्तिर केही दुखी गरिबहरूलाई उठाउने काम जुन गर्छ बुबालाई त्यसले पनि साथ दियोस् र प्रत्यक्ष हजुरहरूलाई हामीले पनि त्यो कार्यक्रम बनाउन सम्भव भयो। समस्याबारे जुन समाधान गर्ने र क्षेत्र स्तरका आधारमा सिटको आधारमा कति अगाडि बढ्न सक्छ सक्दैन त्यसमा पनि हजुरले त्यो बेलामा हामीलाई सहयोग गर्नुहुन्छ आफ्नो संसार माध्यमको आधारबाट भन्ने लाग्छ।
1: धन्यवाद चाहनाले यति महत्वपूर्ण समयमा आएर आफूले गरेका र विगतमा गरेका काम अभियानमा लागेका चुनौती समस्याहरूको बारेमा सर्व गरिदिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर हजुरलाई।

0: Arjun, there are other possibilities of Pyron.
1: सकेको जानकारी जनाउनु प्राविधिक महासहकार हुने प्राविधिक साथी गौरी सकल

ada di mana nih? Mungkin ada pada

Sono

Yeah.

Thank you.

Thank you.

Thank you.

0: बिरामी भयो भने नि सुन्नुहोस् न दाई, तपाईँको पशु बिरामी भयो भने घरमा गएर उपचार गरिदिनु साथै प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशुको खान पानी विमान अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानलाई त साँच्चीकै धेरै सुविधा रहेछ।
0: हो त, मेरो भनी सम्झनु सहारा डेरिया पृष्ठ
1: जानकारीका लागि 0 3

一起来。

हवस् नानी, अब मेरो बुझेँ, म परम्परागत विषय नै प्रयोग गर्छु।

Thank you.

शरीर त्यसपछि विषाक्त चिजले पुगेका सबै घाउ खतिराको सबै अनि छाला सम्बन्धी रोगको सबै खुट्टा छाउने खुट्टा पेट टाउको पुरै दुखेकाहरू त्यो सबै सफल उपचार गरिरहेको छु र मसँग आउनेहरू पुरै चाहिँ कुनै मान्छे प्रभु भन्नेहरू सिफारिस लिएर आएको खण्डमा मैले पाँच पैसामा लिएर औषधि उपचार गरिरहेको छु। अहिलेसम्म एकदमै सफल उपचार गरिरहेको छ। अब मेरो खण्डमा अनुसार 90, 20, 21, 29, 41, 98, 86, 128 हो। एकपटक मलाई सेवा गर्ने मौका दिनुहोस्।

खर्च नहीं होगा।

हामीले थाहा नभएको शिवलामा चाहिँ गण्डकीहरू प्रदेशका पहाडी भूभागको एक दुई ठाउँमा बद्री गर्दा मोबाइल सहित मध्यम वर्षाको सम्भावना रहँदा मैले प्रदेश तथा कोशी रङ्गनी पश्चिम प्रदेशको तराई भूभागको एक दुई ठाउँमा समेत बद्री गर्दा हो पानी परिसक्ने सम्भावना रहँदा काल दिउँसो ब्यासको हिमाली पहाडी भूभागमा धेरै जसो ठाउँमा बज्री रहँदा कोशी मधेस बागमती हो गण्डकी प्रदेशको तराई भूभागमा धेरै जसो बज्री रहँदा हो बाँकी तराई भूभागमा हल्का बज्री अनुमान रहँदा काल कोशी

0: मध्यसम्मको पानी पर्न सक्ने सम्भावनामा बर्खा चाहिँ पश्चिमी तराईमा फेरि वर्षाको सम्भावना लगोसी किसानहरूको काठको ढल्लक धान तथा कृषि उपज सुरक्षित भएर मौसमको अवस्था हेरकटेर यहाँहरू आफ्नो निर्णय लिएर अर्थी गर्दा
1: मौसम बुलेटिन

25 80 25 80

Thank you.

بِاللَّهِ

कार्यक्रम सुनाइए रेडियो प्रभावित हुआ था। फिर बात कही कर दिया,

Thank you.

चार शून्य शून्य दुई सय अठार अठानब्बे चार एकासी सतासी दुई सय छ र अठानब्बे पाँच अस्सी एक्काइस आठ सय पैतालिस।

रेडियो गुलमर्ग एफएम द्वारा सामाजिक मजा सन्देश।

Thank you.

कार्यक्रममा रेड क्रस र उत्सर्जन न्यूनीकरण

0: 이게 되는 인간에서도 마케팅이 간단하게 불안한 자신 대사가 보진 거로 어쩌면 안 되는 것 같아요. 그러면서
1: 그래서 이제

कुमार जय गुरुबाबा।

Yeah.

0: श्रेष्ठ एकमा आयो
1: यो देशमा लागे सबै तपाईँकै चिर परिचित श्रेष्ठ एकमा विभिन्न किसिमका नृत्यपरिका दिल विजनहरू आइसकेको छ।
0: टोरी जातमा सुखेपी लोकल टोरी उन्नत जातमा मोरङ्गी केराउ लोकल केराउ सिक्किम अर्खेल केराउ चना राजमा मसिन घाँस गहुँ चाउको बिउ आलुको बिउ रसुनको बिउ विभिन्न जातका तरकारीका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाय भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोफेटमा पाइन्छ।
0: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोफेट पासवाडी किसान चोकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा
1: छात्री विजया दशमी शुभ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: Thank you.

सपोर्ट भनेको चाहिँ तपाईँले त्यसको चाहिँ एउटा निर्णय चाहिँ जरुरी छ होइन. अर्को प्रेग्नेन्सीले चाहिँ अर्को चाहिँ के गर्छ भने बच्चालाई मात्र होइन आमालाई र बच्चाको छोराहरूलाई चाहिँ स्वास्थ्यलाई चाहिँ एकदमै असर पर्छ, जसले गर्दा चाहिँ भोलि मेन्टल हेल्थका कुरा पनि हुन्छ मानसिकतामा होइन. अर्को भनेको चाहिँ शारीरिक फिजिकल अब स्ट्रक्चरलाई पनि कुरा गरौँ होइन, जो चाहिँ हाम्रो रिप्रोडक्टिभ अर्ग्यान्सहरू पनि पूर्ण रूपमा बढिसकेका हुँदैन होइन. अब फाइनेन्सियली हेर्दाखेरि पनि हामीहरू चाहिँ फाइनेन्सियल डिपेन्डेन्ट भइसकेका हुँदैन होइन. बिए गर्ने निर्णयमा अथवा अथवा बिए गरिसक्नुभएका भाइ बहिनीहरू हुन्छ, तर उहाँहरूले चाहिँ के भन्न चाहन्छु भने चाहिँ तपाईँहरू चाहिँ पहिला चाहिँ आफ्नो अवस्था कस्तो छ होइन, आफ्नो उमेरमा छु पढ्दैछु या मेरो चाहिँ अहिलेको मेरो फेज होइन

0: ఆశీర్వచనం ద్వారా జనహిత్మశాలి సందేశ్
1: మీరు ప్రయోగ

0: आग्रही भए ती पावतिर महिना रह म महिनाको काँधो छु अथत रह काँध बिनाको सुखिना
1: सप्लास रमजी सरकारी पच्चिस गाजर
0: हजुर आफ्नो यति शिक्षक पुस्तकालय चाटी पटना पशुपतिनाथ सप्लासमा इन्डियन इटालियन धान कटनरी पर चारिटोर इन्डियन लिमिटेड कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर चार फटर लगायत पशु पक्षीमा चारा बनाउन प्लेट मेसिन महिनाका संसेवा खेती किसानी गर्न सक्ने सामान अथवा
1: पशुपतिनाथ

Thank you.

ताजा खबर देश भरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नेतृत्वका लागि भोलि मतदान हुने सरकारले बारीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अनुरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री

काम गरिएको छ। अभियान भ्रष्टाचार कारण अवरुद्ध जुम्ला बजार उल्टो खाली बुलबुले सडक पुनः सञ्चालनमा आएको छ। सडकमा खसेका पहिरो तथा ढुङ्गा माटो बसाएपछि सडक सुचारु भएको सडक डिभिजन कार्यालयले जुम्लाले जनाएको छ। हिउँदुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सडक डिभिजन कार्यालयले ठुला उपकरण सहित प्रारम्भिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सडक सञ्चालनमा आएपछि

0: दिल्ली हमको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको श्रृङ्खलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरुद्ध पहिलो अभ्यास खेलमा विजय भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। इशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल ओमान क्यानाडा सम्मिलित लिग दुई अन्तर्गतको ओडीआई श्रृङ्खला सुरु हुँदैछ।
1: रचना भुटेपछि बाढी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुगाको औषधिको निम्ति
2: पाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले असोज महिनाभित्र नै पाइसकल गरेको छ। असोज महिनाभित्रपछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौँ।
1: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली लगायतका सामग्री बाँकिनेछन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
0: फेरि भेट होला नि।

सामुदायिक सूचना नेटवर्क सीआईएन तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट। तपाईँ नुवाकोट धादिङ गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नजुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भटेको सिपाही प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख निराधिकरण थापा

Santis.

Thank you.

agora começa a dar isso. Eu acho que o partido, agora.

आप सुनी बीबीसी नेपाली सेवा।

युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। खेतको पूर्वमा अवस्थित पैलुकीमा आवश्यक इकाइहरूको एउटा ब्लकलाई नष्ट गरेर 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भवन अवशेषमा खोज कार्य अझै जारी रहेका छन्। खेतमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रुसी बलिस्टिक क्षेपास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रुसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले अक्टोबर 7 गरेको हमलाको 3rd वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झन्डै 1200 मारिएका थिए भने 2500 भन्दा बढीलाई बन्द गराइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर सुरु भएका थिए। शोक सम्पर्क परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरुद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलोपटक बालबालिकामा बढिरहेको मोटोपनको दर्शन जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11.70 लाख बालबालिका र युवा युवतीमा मोटोपन भएको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्लुएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ।

0: सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भुटेको सिफारीको पृष्ठभूमिमा सरकारले विपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छुट्याउन खोजेको हो। कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए। लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक श्रव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। कतिपय बाढी प्रभावित परिवारले आफ्ना परम्परा अनुसार विपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि विपत्ताको अवस्था पत्ता नलागेपछि आस मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भावी छ। एक रिपोर्ट।
1: उनीहरूले आफ्ना मराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार विवाह गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारी गराएको बताउँछ। होली सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढीमा सासु आमा सहित परिवारको चारजना बोलाइन्। योगिताको अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो। रसुवाका नोटिया तामाङले श्रीमती आमा बुवा सहित परिवारको 11 जनाको जेवा आज सताएको बताए। बाढीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सताएको लुसेन तामाङले बताए। उनको अनुसार बाढीमा हराएका श्रीमती तीन छोरी बहिनी जय लगायत परिवारको घेवा सताएको हो। आफ्नो संस्कार अनुसार मृत्यु भएको 39 दिनमा 3 दिन लगाएर घिवा गर्दै आएको

0: भोलि आएको छ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पत्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पालेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झन्डै 1200 जना मारिएको र 251 जनालाई बन्द बनाइएको हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झन्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्।
1: सन् 2023 स्थानीय समय अनुसार 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले केही समयमा 1 मिनट मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्दुक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीडितले सहरलाई दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाबमा इजरायलले गाजामा सैन्य कारवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्। एकजना प्यालेस्टिनीले बीबीसीसँग भने गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुझे शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 वर्ष पूर्ण लागेको छ र त्यसैता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। तपाईँकै सेवा भोटेपछि विषयबारे प्रभावित लक्ष्य हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकवटा मात्र प्रभावित क्षेत्रका कार्यक्रम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई नमस्कार।

Thank you.

今のことを説明

स्वस्थ आफ्नो साथीलाई आफ्नो प्राप्ति भएको छ। साथीलाई आफ्नो भएको

0: विश्वास नगर्ने अथवा कस्ता किसिमका माध्यमबाट आएका सूचना चाहिँ विश्वास नगर्ने
1: भाइको सामान्य

ça, ça sera cardinal, puis on est allé, 4 minutes pour que ça soit

0: सिक्किन्छ। अनि पशुको दाना, माछाको दाना, औषधि, ग्राम, चोकर, विषादी, बिउ बिजन, मर्खा तथा कृषि औजार समेत उपलब्ध छ। सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने फार्मेसीले उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशु तथा पानी बिमा तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: पशु पक्षी

Hey, wait.

Thank you.